0: पर रहेंगी। सीनियर कांग्रेस रहनुमा डी के शिव कुमार को आज सुपहर कर्नाटक के वजीर आला के तौर पर हलफ दिलाया जाएगा। मगरबी बंगाल के वजीर आला शुभेंदु अधिकारी रियासत में अहल खवातीन को 3,000 रुपए माहाना फराहम करने की अन्नपूर्णा योजना का आगाज करेंगे। बांग्लादेश के वजीर खारजा खलीलुर रहमान को अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें सेशन का सदर मुंतखब किया गया है। वजीर खारजा एस जयशंकर ने उन्हें मुबारकबाद दी। जर्मनी ने भारतीय बाशिंदों के लिए उसके हवाई अड्डे से गुजर कर जाने वाले मुसाफिरों के लिए ट्रांजिट वीजा की जरूरत आज से खत्म कर दी है। और खवातीन क्रिकेट में तीसरे और आखिरी T20 बैन अलावा मैच में मेजबान इंग्लैंड ने भारत को 6 विकेट से हराकर 3 मैचों की सीरीज 2-1 से जीत ली। इसके साथ ही ये खबरनामा खत्म हुआ।
1: ईशा आकाशवाणी श्रीनगर मिटवे वलावो FM 17.5 मेगाहर्ट्ज़ पे समयन पेश खिदमत छो स्पॉन्सर्ड प्रोग्राम जो और जहां और
2: प्रोग्राम जू और तो जहां और तो वातान डॉक्टर नसीर यूनानी व पंचकर्मा सेंटर्स लाल चौक अनंतनाग कोट रोड शुपया खानका फैजपना त्राल सिकडाफर चौक ईदगाह श्रीनगर उर्दू बाजार बारामूला मागाम अपोजिट बॉयज हायर सेकेंडरी तो डॉक्टर नसीर यूनानी तो पंचकर्मा सेंटर इकबाल कॉलोनी नायक बाग नट्टीपोरा सेल नंबर 9419408011।
3: मोहतरम सामीन अस्सलामु अलैकुम प्रोग्राम जू और तो जहां और हेचेस तुहंदिस खदमतस मंज हाजिर बचस तुहंस मेजबान रिफत सामीन गुंदुन असुन लड़ई झगड़ कट्टी सली हारुन जेनुन छु तेली मुमकिन येली सेहत आसे पाकुन टुकुन खून चुन नाचुन द्रकुन तेली मुमकिन येली सेहत आसे आंग अशनाव यार दोस सैन सामुथी शुरि बर्ज तेली मुमकिन येली सेहत आसे जफाकशी आराम वर्जिश मेहनत मजदूर तेली मुमकिन येली सेहत आसे दपान अल्लाह ताला ते छु एकिस सेहत मंद मुमिनस ज्यादा पसंद करान बनस्बत बेमार मुमिन मे छु बासान वजह आसे येली इंसान पन्नस दम खमस मंज आसे पत आसस खुदा याद शायद आसि खुदा सोबस यह अदा इंसान सन्स पसंद यवान समीन अक्की कथम वन सेहतस गोड़ अन वरि पन्नस पानस गोड़ अन वरि दम वस ये तो तस अस तथ सहन अलबत अगर खुदा सेहत दुत पन्नस रूहस पन्नस जिस्मस पन्नस नफसस पन्नस अयालस पन्नस जंजालस पन्नस हकस हमसायस इमदाद दिन त्यूत यूता हेको ताकि पनुन नफ्स पनुन जिस्म पनुन रूह तो पनुन खुदाई रोज रज समीन प्रोग्राम ब्रोह पकनान ब्रोह बोजो यमन मरीजन हिंद तासुरात यम अस निश आई तो अल्लाह ताला कोरनक शिफा अता
4: السلام علیکم بہ چھ عنایت اللہ لون اس روزان چنی گنڈ کنہ الوان مے فادرس گھر دن دود تمس گیور پتم دہ وریو پہ پتہ ہسا ون سہ یور پنچکرما اننت ناگ تو امس گو دہ وری پتہ علاج ڈاکٹر نصیر یونانی پنچکرما ہسپتال گو امس دہ وری پتہ علاج آج سہ بالکل فٹ امہ برو نیا سہ نیورالجسٹن نش تہ سہ نیا مے شہر تہ فرق گئی نئی البتہ دہ وری پہ مے خیال کہ بہ نمن سہ یور یونانی پنچکرما تو یور انتھ ہسا گئی تمس اکی لٹ گئی تمس انیا مے سہ تم دون ترین دہن کور تم علاج تو سہ گو ٹھیک ان شاء اللہ آج سہ ٹھیک سہ آج اور یور نیران
5: مجھے جناب زونا بانی مے اس میں پھیکن دود کمرس دود شیے ریتن پہ شیے ریتن ہز کہ مے دوا بہر مز مز مے گئی فرق کی یہ تو کڑی مے ٹیس ویس تو شکر خدا اس میں مے گئی فرق سارے فرق گئی مے نہ دوا کھان مے ان کی دوا وغیرہ گئی فرق وجہ نیب تو تمام تھود کمرس تہ چھم نہ داغ کہین سارے داغ سہی مے مے داغ
3: سامین سٹوڈیوز من تشریف فرما وادی ہند معروف یونانی طبیب ڈاکٹر حکیم نصیر احمد شاہ صاحب ڈاکٹر صاحب السلام علیکم
6: وعلیکم السلام
3: ڈاکٹر صاحب یمن مریضن ہند تاثرات بوز یم اس مطمئن کیا علاج گو
6: وچھز یس یہ گنڈک اخ مریض اس امس اس گیور یون این آئی صاحبس یہ اس پنس فادر سنز روداد ونان اگر اس گیرس سنو

सभी ने आपको बता दें कि आप पुराने सदाबहार फिल्मी नगमे समाप्त कर रहे थे आकाशवाणी श्रीनगर के प्राइमरी स्टेशन से। ईशो आकाशवाणी हूँ श्रीनगर स्टेशन मीडियम वेव जहाँ अठक मीटर ते एफ एम जाक त्रैशरिया पाँच मेगा हर्जन पैट बोलिए समीन छक्कर तुरह बोजो। समीन आज शो नामवर तो सूफी शेर महमूद गमीन सोबुन यौम विसाल अत मौक पे वलि बोजो तिहुदी कलाम। سامعین محترم اش معذرت خواہ آز شو معروف تو نامور شعر واز محمود صبن یوم وصال ولی وقت موقع پر بوزو تہندی کلام سامعین محترم صداکار حبیب اللہ ڈار وسنت تہند ہم نواب